0: नमो सर्वसुखम नमो सर्वपोखम
1: नमो सर्वकर्ता नमो सर्वहर्ता
0: नमो जोग जोगे नमो भोग भोगे
1: नमो सर्व